I'm sorry.

सेवा करते हैं।

0: गर्नुपर्दछ अनि बारिसको गरम अन्ना केराकुडी सागसब्जी फलफुलसहितको खुसीको कुरा खानाले पत्रलाई तन्दुरुस्त बनाउँछ। पुरा खाना सँगसँगै दुई वर्षसम्म यसमा प्राण जानेका छौँ।
1: रेडियो पूर्वाधार एफएमद्वारा चलचित्र

Thank you.

सूचना नेटवर्क सीआईएन। तपाईँहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन प्रकटकों तथा भारतीय सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब पत्रबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको कार्यक्रमको पहिलो विषयमा नेपाल भारत सीमा समुद्र बैठक अवस्थामा शीर्षकमा खबर प्रकाशित छ। नेपाल भारत सीमा द्वारा चर्चा भएका बेलामा दुवै मुलुकले सीमा सम्बन्धित राजनीतिक विषयमा चर्चा गर्नुभएको छ। नेपालको राजनीति विभागका अधिकारीका अनुसार राज्य विभागका उपमहानिर्देशक

10 लाख रुपियाँ जित्ने अवसर पनि बनेको छ। 100 रुपियाँ भन्दा बढीको वस्तुमा सेवा गर्न

सम्पर्क गर्न सकिने आवेदन गर्दा राजधानी विभागमा छ।

Thank you.

0: ਕਿਵੇਂ ਸ਼ੱਕਰ ਸੀਗਾ
1: ਸਵਾਲ
0: ਪਰ ਗੱਲ ਕੀਤਾ ਤੋਂ ਕੱਪੀ ਸਿੱਧੀ ਗੋਲ

आठ

Thank you.

Thank you.

0: 誰に言ってました？レアの母がどれみたいな。
1: はい。
0: Shut up.

Gracias.

जोखिम छन्। प्रशोधित तथा वैज्ञानिक खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ्न आउँछ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु

रेडियो।

हजार बयासी तिरासी इस बार स्वनिर्भर पालिका का विभिन्न अवधारणा गठन गरी कृषि विकास कारखानादाता फेरका क्रियाशील कृषक समूहहरू सबीकरणमा नयाँ गठन भई सरकारमा फेरका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ताका लागि पश्चिम समुदायका आवश्यक कार्यहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 भदौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिए वितरण गर्नुमा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित आदम विधान नमुना र निवेदनको लागि राष्ट्रिय नगरपालिका कृषि विकास शाखा राज्य कृषि सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध छ।

0: जाने समय हो। धातु पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भने खुल्ला कुरा गरौँ। समाधान धातु पदार्थमा होइन,
1: लागु पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य बजौ।
2: रेडियो गुरुबाबा एफएमद्वारा 107.3।

0: 先参与出来，说是不太说起对吧？
1: 也就对吧？也挺多的，什么国家的兄弟？哪
2: 个国家？
0: 啊，我反正是那个，就是那个什么。

विश्लेषणको विभागहरूमा पार विवाह हुन्छ, यस्तो विवाह गरिरहनु हुन्छ, विवाह गरेर

0: Oye, pues ahí sabes.
1: Que

0: भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकेबाट जोगिन घर वरिपरि

0: माता मैया नदीनालामा विषालु सर्पहरू सक्ने भएको नि नजाने पनि भन्नुभएको थियो।
1: सतर्कता अपनाउँदै गरौँ। सन्देश।

Thank you.

विकास का इस बार सभी नगर पालिका का विभिन्न प्रोग्रामों का उद्घाटन करें। कृषि विकास संस्थाओं द्वारा क्रियाशील कृषक समूह नवीकरण और नया गठन भई दर्ता नभएका इच्छुक कृषक समूहहरू दर्ताका लागि तहसील बमोजिमका आवश्यक कागजातहरू सहित योजना प्रसारण भएको मितिदेखि 35 दिन ८८३ कदम 16 गते भित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिए। यात्रा नवीकरण गर्नुहुना सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि पासपोर्ट

0: युगले पनि जब मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ,
0: तनाव भए खुल्ला कुरा गरौँ, समाधान लागू पदार्थ होइन
1: लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

0: जानकारी पाएगा नगर उपचार केन्द्र टनका प्रशासनका अधिकारी कृष्ण भाई नेपाल र राजेन्द्र जाखा आवश्यक जानकारी दिनु सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एपिडेमियोलोजी प्रचार रोग नियन्त्रणमा शाखा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रको साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: यस वर्ष नौकरी विभागहरूमा पाइँदैन भन्ने थाहा छैन कि क्या हो।

0: समितिको रेडियो प्रतिबन्ध एम गोरखपुर र रेडियो खातेमालो चाँची गाउँपालिका पार्टीमा संयुक्त प्रसारण विधिमा हाम्रो सन्देशको भण्डारी मुख्य मुख्य समाचारका शीर्षकमा से प्रत्यर्थ र पूर्वनागरिक स्वतन्त्रतालाई शान्तिपूर्ण रूपमा लिन्छ गोरखियामा एक पीडा मृत्यु थियो सार्वजनिक पिताको दिन गोरखियाको प्रशासनमा से राष्ट्रिय परिचय पत्र सेवा भरतन कर्ता बाँकीमा 93% धानको दाखल हुन्छ भारतीय एसएसपीसी संस्थामा प्रवेशकै अस्थायी अनुपस्थित
1: भर्तीको राजापुरमा आज नागरिक सद्भावनाले शान्तिपूर्ण रूपमा हिन्दलमा भर्ती उद्योग वाणिज्य संघ राजापुरका अधिनमा हिन्दलक नागरिक सद्भावना ड्राइभिङ शान्तिपूर्ण सभ्य मर्यादित वातावरणमा सफलतापूर्वक हिन्दलक हो समाज आपसी सरकार सामाजिक एकता धार्मिक सहिष्णुता तथा शान्तिको सन्देश प्रवाह गर्न उद्देश्य आयोजित जानेमा विभिन्न क्षेत्रका नागरिक सामाजिक अभियानका व्यवसाय युवा तथा बुद्धिजीवी विकल्प उल्लेखनीय सहभागिताहरूमा सफल बनाए सहयोग पुगेन सबको सहभागी सुरक्षाकर्मी संसारकर्मी स्थानीय

देशमा निर्मित ऊर्जा उत्पादनशील पार्टी करिब 6.96% क्षेत्रमुखे साउन विग्रह आमदा खरिजना अपेक्षा गरेर कृषि ज्ञान केन्द्र चलेको छ। हिमालय मध्य खुर्माले द्वारा दुई असंसिमिति नेपाल चीन बीचका सम्बन्धमा सविस्तरसम्म पुगाएका आफ्नो प्रगति प्रधान बनाएको कुरामा जोड दिएको छ। दुई मुलुक बीच कूटनीतिक सम्बन्ध स्थापना होइन एक हजारौं स्थापना दिवस अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीको भव्य रूपमा आयोजित कार्यक्रममा ऐतिहासिक मित्रता पारस्परिक विश्वास हो सहकारी प्रवैतिक अरविन्द सुत्री बनाए असल कार्यक्रम महत्वपूर्ण भूमिका पुनर्मा जोड देखिएको। नेपाल चीन बीचको सम्बन्ध केवल कूटनीतिक सीमामा सीमित सभ्यता सांस्कृतिक शिक्षा पर्यटन व्यापार हो जनस्तर पर आत्मीयतामा समेत आधारित विज्ञान भाग

अपने खेती बारी में समस्या पड़ रहा है, ज़रा ध्यान ना सुनिए।

मेरो खेतीबारी पैसा खर्च गर्नु पाइन, बिक्रीहरू खेताला छन् कसरी सुखाइन, पैसा कसरी जति

मलाई एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस् धन्यवाद।

0: जानु पुत्रको लक्ष्मणको बारेमा दिव्य कुरा सुन्छौ।
1: सुक्खा जमिनमा पानी र सम्झी जमिनको कुकुरले धाना फाट्ने वा कहिले फाटेको छ भने धाना पलाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल पहिलो त कुनै लक्षण भन्छन् न भनेको, हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु, दसैँको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हेरिहाल्नु मिलेन।
1: यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान गर्दै कथन ज्यानै नभए के भन्?

0: भएको साथै सम्भावना कार्यक्रम सँगै डेङ्गीको जोखिम बढ्दै
1: प्रतियोगिता
0: कार्तिकको दोस्रो साता नेपाल लगाउने

त्यस्तो गरिसँगै जनजीवन सामान्य भूमिकाएको सरकारसँग सहमति गरेर सरकारद्वारा मृत्युको पुष्टि गरेपछि जनजीवन सामान्य भन्दै गरेको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास अविश्वास र तनाव भने अझै पूरा रूपमा हटाउन सकेको स्थानीय हुँदैछ। जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले

गाउँपालिका कार्यक्षेत्र पत्र नेपाली श्री रञ्जन सिंह बताउनुभयो।

Thank you.

사람 빙의구 이 가스 이슈 오프사가 소리 말로 소리가 정말 복사이 왜 안 되기만 빨간 말이지 아마 전화 유지하고 있을 거라고

स्थानीय तहले पनि विश्वास पुनर्स्थापनामा जोड दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आयो।

0: ね、ただ、島田氏を流行したら、じゃあ、まあ、今も制限不可能ですよ。なんでなしたら、したっていうか、
1: Peace.

ठीक है दीदी।

0: चाहिँ एउटा व्यक्तिले दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गर्नु।
0: चियो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ।
2: रेडियो द्वारा जमी प्रचारी संदेश।

0: स्वावस्था भविष्य निर्माण गर्ने समय हो।
1: लागु पदार्थको एक पटकको परिधि बढेर मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनावले खुला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
0: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य हो।

0: कोटी रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो प्रभाव एफएमद्वारा जनहितमा जारी सन्देश।

Thank you.